0: मारने का डिफ डिफ डिफ डिफ वारी वारी
1: Hier is jy nommer 1 op jou stasie. Jou stasie. Jou stasie. Jou stasie. Jou stasie.